0: اے بنی آدم، کیا تم دعا کا مذاق اڑاتے ہو؟ دعا کو حقیر سمجھتے ہو؟ حالانکہ تمہیں خبر ہی نہیں کہ دعا کیا کچھ کرتی ہے۔ یہ رات کے تیر ہیں جو سیدھے اپنے نشانے پر جا لگتے ہیں، خطا نہیں کرتے، البتہ ان کا ایک وقت مقرر ہے جس کے بعد ان کا اثر ظاہر ہوتا ہے۔ دوستو، پروگرام آج کی دعا، اس کا مقصد ہمیں یاد دلانا ہے کہ دعا بندے کا سب سے قیمتی ہتھیار ہے، دل کا سکون ہے اور رب سے تعلق کا سب سے مضبوط رشتہ ہے۔ آئیے چند لمحوں کے لیے ہم اللہ کی بارگاہ میں دعا مانگے۔ اللہم انی عبدک ابن عبدک ابن امتک ناصیتی بیدک ماض فی حکمک عدل فی قضاؤک۔ اے اللہ، میں تیرا بندہ ہوں، تیرے بندے کا بیٹا ہوں، تیری باندی کا بیٹا ہوں، میری پیشانی تیرے قابو میں ہے، میرے متعلق تیرا حکم نافذ ہونے والا ہے، میرے متعلق تیرا فیصلہ انصاف پر مبنی ہے۔ اسألك بكل اسم هو لك سميت به نفسك او انزلته في كتابك او علمته احدا من خلقك او استأثرت به في علم الغيب عندك ان تجعل القرآن ربيع قلبي ونور صدري وجلاء حزني وذهاب همي۔ میں تجھ سے تیرے ہر اس نام کے ذریعہ سوال کرتا ہوں جو تو نے خود اپنے رکھے، انہیں اپنی کتاب میں نازل کیا، یا وہ نام اپنی مخلوق میں سے کسی کو سکھائے، یا انہیں آپ نے اپنے پاس علم غیب میں محفوظ رکھا ہے، کہ آپ قرآن کو میرے دل کی راحت، میرے سینے کا نور، غموں کو دور کرنے والا اور پریشانیوں کو لے جانے والا بنا دے۔ سامعین کرام، چلیں پروگرام کے اس مرحلے میں اب ہم ایک اور دعا سیکھیں گے۔ رب اعنی ولا تعن علی، وانصرنی ولا تنصر علی، وامکر لی ولا تمکر علی، واہدنی ویسر الہدى الی، وانصرنی علی من بغى علی۔ اے اللہ، میرا تعاون کیجئے اور میرے خلاف کسی کا تعاون نہ کرنا، میری مدد کیجئے اور میرے خلاف کسی کی مدد نہ کرنا، میرے لیے تدبیر کریں اور میرے خلاف تدبیر نہ کریں، مجھے ہدایت عطا فرمائیں اور ہدایت میرے لیے آسان کر دیں، جو میرا مخالف بن جائے اس کے خلاف میری مدد فرمائیں۔ رب اجعلنی لک شکارا لک ذکارا لک رہابا لک مطواعا الیک مخبتا اواہا منیبا۔ اے اللہ، مجھے اپنا بہت زیادہ شکر کرنے والا، بہت ذکر کرنے والا، بہت ڈرنے والا، آپ کی اطاعت کرنے والا اور آپ سے ہی ڈرنے اور اپنا غم بیان کرنے والا، آپ کی طرف جھکنے والا بنا دے۔ رب تقبل توبتی واغسل حوبتی واجب دعوتی وثبت حجتی واہد قلبی وسدد لسانی واسلل سخیمة قلبی۔ اے اللہ، میری توبہ قبول فرما، میرے گناہ دھو دے، میری دعاؤں کو قبول فرما، میری دلیل مضبوط کر دے، میرے دل کو سیدھی راہ پر چلا، میری زبان کو سیدھا کر دے اور میرے دل سے میل کچیل نکال دے۔
1: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام ایٹ ایف ایم 107 قطر۔ دل سے دیسی۔
2: موبائل ہاتھ میں ہے لیکن فیملی پاس ہو کر بھی دور ہو چکی ہے، کیا آپ بھی چاہتے ہیں کہ گھر کے رشتے پھر سے مضبوط ہوں اور فیملی کے ساتھ گزارا وقت پھر سے قیمتی لگے؟ तो सुनिए फैमिली ओरिएंटेड शो जो दिलों को करीब लाता है संडे से थर्सडे शाम 4 से 5 बजे आरजे महविश खान के साथ डियर फैमिली शो जो रिश्तों को जिंदा रखता है
3: दोस्तों हम सब की जिम्मेदारी है कि हम अपने बच्चों की हिफाजत को तरजीह दें आजकल के वक्त में घर में कई ऐसी चीजें होती हैं जो बच्चों के लिए खतरनाक हो सकती हैं इन चीजों का ख्याल रखना जरूरी है ताकि हम किसी भी नाकाबिले बर्दाश्त हादसे से बच सकें इलेक्ट्रिक अप्लायंसेस को बच्चों से दूर रखें ये उन्हें चोट लगने से बचाता है शार्प ऑब्जेक्ट्स को सिक्योरली स्टोर करें छुरियां और काटने वाले औजार बच्चों के लिए खतरनाक हो सकते हैं छोटी छोटी चीजें उनकी पहुंच से दूर रखें जैसे कि छोटे टॉयज पार्ट्स भी जो उनके मुंह में जा सकते हों गैस और कुकिंग अप्लायंसेस के इस्तेमाल से भी बच्चों को दूर रखें ये बच्चों के लिए खतरनाक हो सकता है छोटे बच्चों को स्विमिंग पूल और वाटर सोर्सेस के करीब अकेले ना जाने दें इससे उन्हें पानी में डूबने का खतरा होता है मत भूलिए कि हर दिन हमें अपने घर को इस तरह से ऑर्गेनाइज करना चाहिए कि वो बच्चों के लिए सेफ हो ऐसे छोटे लेकिन जरूरी कदम हमारे बच्चों को महफूज रखने में मददगार साबित होते हैं सेफ्टी सिर्फ एक सोच नहीं बल्कि एक अमल है FM 107 आपकी खुशहाल जिंदगी की ख्वाहिश करता है
4: एक अच्छी दोपहर वो होती है जहाँ अपनों का साथ हो और दिलों की बात हो
5: दिलों की बात हो
4: तो अपने अपने कुर्सी की पेटियां बांध लें क्योंकि अब आफ्टरनून का माहौल बदलने वाला है पेश है आफ्टरनून एक्सप्रेस
1: जहाँ इन्फॉर्मेशन और एंटरटेनमेंट का होगा एक बेहतरीन संगम आरजे नाजिया और आरजे सर्वर के साथ
4: हर टॉपिक पर होगी खुलकर बात हंसी मजाक लाइव इंटरेक्शन
1: और बहुत सारी पॉजिटिव वाइब्स
4: चाहे आप घर पर हो या अपनी कार में बनाइए अपनी आफ्टरनून को यादगार
1: तो ट्यून इन करें आफ्टरनून एक्सप्रेस संडे टू थर्सडे आरजे नाजिया और आरजे सर्वर के साथ
4: सुबह 11 बजे से दोपहर के 1 बजे तक सिर्फ FM 107 पर दिल से देसी
6: Health for All Qatar National Health Strategy 2030 कहता है Health for All और हमारे इस खास शो में बात होगी सेहत से मुतालिक मुस्तनिद मालूमात और जिंदगी बचाने वाली आगाही की सुनिए प्रोग्राम Health for All डॉक्टर फौजिया शफीक के साथ हर जुमेरात शाम 7:15 बजे से सिर्फ FM 107 पर दिल से देसी
7: आप सुन रहे हैं FM 107
8: दिल से देसी

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: आप सुन रहे हैं FM 107।
2: दिल से देसी।
3: ऐ बनी आदम, क्या तुम दुआ का मजाक उड़ाते हो? दुआ को हकीर समझते हो? हालांकि तुम्हें खबर ही नहीं कि दुआ क्या कुछ करती है। ये रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते। अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है। दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है। आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे। اللهم إني عبدك ابن عبدك ابن أمتك ناصيتي بيدك ماض في حكمك عدل في قضاءك اے اللہ میں تیرا بندہ ہوں تیرے بندے کا بیٹا ہوں تیری باندی کا بیٹا ہوں میری پیشانی تیرے قابو میں ہے میرے متعلق تیرا حکم نافذ ہونے والا ہے میرے متعلق تیرا فیصلہ انصاف پر مبنی ہے اسألك بكل اسم هو لك سميت به نفسك او انزلته في كتابك او علمته احدا من خلقك او استأثرت به في علم الغيب عندك ان تجعل القرآن ربيع قلبي ونور صدري وجلاء حزني وذهاب همي میں تجھ سے تیرے ہر اس نام کے ذریعہ سوال کرتا ہوں جو تُو نے خود اپنے رکھے انہیں اپنی کتاب میں نازل کیا یا وہ نام اپنی مخلوق میں سے کسی کو سکھائے یا انہیں آپ نے اپنے پاس علم غیب میں محفوظ رکھا ہے کہ آپ قرآن کو میرے دل کی راحت میرے سینے کا نور غموں کو دور کرنے والا اور پریشانیوں کو لے جانے والا بنا دے۔ سامعین کرام، چلیں پروگرام کے اس مرحلے میں اب ہم ایک اور دعا سیکھیں گے۔ رب اعنی ولا تعن علی وانصرنی ولا تنصر علی وامکر لی ولا تمکر علی واهدنی ویسر الہدى الی وانصرنی علی من بغى علی۔ اے اللہ، میرا تعاون کیجئے اور میرے خلاف کسی کا تعاون نہ کرنا۔ میری مدد کیجئے اور میرے خلاف کسی کی مدد نہ کرنا۔ میرے لیے تدبیر کریں اور میرے خلاف تدبیر نہ کریں۔ مجھے ہدایت عطا فرمائیں اور ہدایت میرے لیے آسان کر دیں۔ جو میرا مخالف بن جائے اس کے خلاف میری مدد فرمائیں۔ رب اجعلني لك شكارا لك ذكارا لك رهابا لك مطواعا إليك مخبتا أواها منيبا۔ اے اللہ، مجھے اپنا بہت زیادہ شکر کرنے والا، بہت ذکر کرنے والا، بہت ڈرنے والا، آپ کی اطاعت کرنے والا اور آپ سے ہی ڈرنے اور اپنا غم بیان کرنے والا، آپ کی طرف جھکنے والا بنا دے۔ رب تقبل توبتی واغسل حوبتی واجب دعوتی وثبت حجتی واهد قلبی وسدد لسانی واسلل سخیمة قلبی۔ اے اللہ، میری توبہ قبول فرما، میرے گناہ دھو دے، میری دعاؤں کو قبول فرما، میری دلیل مضبوط کر دے، میرے دل کو سیدھی راہ پر چلا، میری زبان کو سیدھا کر دے اور میرے دل سے میل کچیل نکال دے۔
2: आपने सुना हमें ऑन एयर. नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम एट FM 107 कतर. दिल से देसी.
4: मॉडर्न लाइफ फास्ट है, लेकिन साथ ही है जहनों में एंडलेस क्वेश्चंस. और अगर आप सोच रहे हैं कैसे बैलेंस करूं फेथ और मॉडर्न लाइफ को, तो सुनिए ये शो इस्लामिक मॉडर्न लाइफ, जो आपको दिखाएगा इस्लामिक गाइडेंस आज के दौर के हिसाब से. सुनना ना भूले शो इस्लामिक मॉडर्न लाइफ, मॉडर्न जिंदगी का बैलेंस सिर्फ इसी शो में. हर थर्सडे सुबह 10 बजे से 11 बजे तक आरजे महवेश खान के साथ, ओनली ऑन FM 107, दिल से देसी.
5: दोस्तों, इलेक्ट्रिक स्कूटर्स का इस्तेमाल करते वक्त सेफ्टी गाइडलाइंस पर अमल करना एक्सीडेंट्स को रोकता है और सेफ्टी स्टैंडर्ड्स को बरकरार रखने में मदद देता है. इलेक्ट्रिक स्कूटर्स के लिए कुछ जरूरी इकदाम जानिए. इलेक्ट्रिक स्कूटर्स का इस्तेमाल सेफली करें. मखसूस रास्तों का इस्तेमाल करें. ज्यादा स्पीड पर ना चलें. रिफ्लेक्टिव वेस्ट पहने और स्कूटर की लाइट ऑन रखें. हमेशा हेलमेट ठीक तरह से पहने. इलेक्ट्रिक स्कूटर्स या ई स्कूटर्स राइडर्स को अपनी और दूसरे रोड यूजर्स की सेफ्टी के लिए ट्रैफिक सेफ्टी रूल्स फॉलो करनी चाहिए. ई स्कूटर्स के लिए रिक्वायरमेंट्स बाइसाइकिल के बराबर हैं, जैसे राइडर्स का हेलमेट पहनना और फ्रंट और बैक पर लाइट्स लगाना. ई स्कूटर राइडर्स को रिफ्लेक्टिव वेस्ट पहननी चाहिए जो दूसरे रोड यूजर्स को दिखाई दें. उन्हें रोड पर डेजिग्नेटेड जगह इस्तेमाल करनी चाहिए, जो या तो साइड वॉक्स पर या रोड क्रॉसिंग के साइड्स पर हैं, जो पेडेस्ट्रियंस के लिए डेजिग्नेटेड होती हैं, बिल्कुल साइकिलिस्ट की तरह. याद रखिए, ई स्कूटर से होने वाले वायोलेशंस बाईसाइकिल एक्सीडेंट्स की तरह ही होते हैं. अगर ई स्कूटर राइडर्स एक्सीडेंट का सबब बनता है, तो वो दूसरी पार्टी को होने वाले नुकसान का जिम्मेदार होगा. FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है.
1: स्टूडेंट्स के लिए आज के दौर का सबसे बड़ा चैलेंज है कि कौन सा रास्ता चुने. नए करियर ऑप्शंस की वजह से स्टूडेंट्स कंफ्यूज हैं. डॉक्टर, इंजीनियर या एआई एक्सपर्ट, करना क्या है? इस उलझन को सुलझाने के लिए करियर कैंपस सीजन टू जहां मिलेगी वो गाइडेंस जो आपको कंफ्यूजन से निकाल कर बनाएगी कॉन्फिडेंट. एक्सपर्ट्स के साथ डायरेक्ट इंटरेक्शन, ऑन स्पॉट क्वेरीज के जवाब और वो टिप्स जो आपके डाउट्स को क्लियर करेंगे. तो जरूर सुने शो करियर कंपास सीजन 2 आरजे नाजिया के साथ हर सैटरडे शाम 4 बजे से ओनली ऑन FM 107, दिल से देसी.
2: कतर का पहला देसी रेडियो स्टेशन FM 107, दिल से

0: शख्सियत का एक हिस्सा है, मुकम्मल हकीकत नहीं। एक और अहम पहलू ये है कि ग्लोबलाइजेशन की वजह से मुख्तलिफ सकाफतों के लिबास एक दूसरे में शामिल हो गए हैं। ये बज़ाते खुद कोई गलत बात नहीं, लेकिन मसला तब पैदा होता है जब हम बगैर सोचे समझे हर चीज को अपना लेते हैं, चाहे वो हमारी इस्लामिक दार से टकराती हो। मिसाल के तौर पर बाज फैशन ट्रेंड्स ऐसे होते हैं जो जिस्म की नुमाइश को बढ़ाते हैं, या ऐसे डिजाइन पर मुश्तमिल होते हैं जो हया के उसूलों के खिलाफ होते हैं। एक मोमिन को चाहिए कि वो ऐसे रुझानात से दूर रहे, चाहे वो कितने ही मकबूल क्यों ना। इसी तरह मर्दों के लिए भी ये बात अहम है कि अपने लिबास में और अंदाज में सादगी और वक्कार को बरकरार रखें। बाज़ औक़ात ये गलत फहमी होती है कि हया सिर्फ औरतों के लिए है, हालांकि इस्लाम ने मर्दों को भी निगाह नीची रखने, सादा लिबास पहनने और बावक्कार रवैया अख्तियार करने का हुक्म दिया है। आजकल मॉडर्न फैशन के नाम से एक नया रुझान सामने आया है, जहां लोग इस्लामी उसूलों के मुताबिक रहते हुए जदीद अंदाज अपनाते हैं। ये एक मुस्बत पेशरफ्त है, क्योंकि इससे ये साबित होता है कि इंसान जदीद भी रह सकता है और अपने दीन पर कायम भी रह सकता है। वालदेन और असतज़ा का किरदार भी यहाँ बहुत अहम है। अगर बच्चों को बचपन से ही हया, सादगी और इस्लामी लिबास की अहमियत सिखाई जाए, तो वो बड़े होकर खुद ही सही फैसले करने के काबिल हो जाते हैं। सिर्फ रोकने टोकने के बजाय उन्हें समझाना और अच्छा नमूना पेश करना ज्यादा मौसर होता है। एक और जरूरी बात यह है कि हम दूसरों को उनके लिबास की बुनियाद पर जज ना करें। हर इंसान अपनी जद्दोजहद में है और हमें इस्ता का तरीका हिकमत और नरमी के साथ अपनाना चाहिए, ना कि तनकीद और सख्ती के साथ। ये समझना जरूरी है कि हया कोई रुकावट नहीं बल्कि एक हिफाजत है। ये इंसान की इज्जत, वक़ार और शख्सियत को महफूज रखती है, और एक बाहया इंसान ना सिर्फ अल्लाह के करीब होता है बल्कि माशरे में भी इज्जत की निगाह से देखा जाता है। जब हम इस तवाज़ुन को समझते हैं कि कैसे जदीद दुनिया में रहते हुए भी अपनी इस्लामी शनाख्त को बरकरार रखना है, तो हम एक मजबूत और बावक्कार हलाल तर्ज जिंदगी की तरफ बढ़ते हैं।
1: मॉडर्न लाइफ फास्ट है, लेकिन साथ ही है जहनों में एंडलेस क्वेश्चंस। और अगर आप सोच रहे हैं कैसे बैलेंस करूं फेथ और मॉडर्न लाइफ को, तो सुनिए ये शो इस्लामिक मॉडर्न लाइफ, जो आपको दिखाएगा इस्लामिक गाइडेंस आज के दौर के हिसाब से।
0: अब बात करते हैं इनकम की। इंसान की जिंदगी में रिस्क की बड़ी अहमियत है, क्योंकि उसके जरिए वो अपनी और अपने खानदान की जरूरियात को पूरा करता है। इस्लाम ना सिर्फ रिस्क कमाने की तरकीब देता है, बल्कि ये भी वाज़े किया गया है कि वो रिस्क हलाल और पाकीज़ा होना चाहिए। हलाल कमाई सिर्फ एक माशी मामला नहीं, बल्कि एक रूहानी और अखलाकी जिम्मेदारी भी है। हलाल तर्ज़ ज़िंदगी का एक बुनियादी सुतून यही है कि इंसान जो कुछ कमाए वो जायज़ तरीके से कमाए। अगर किसी की कमाई हराम हो तो उसका असर उसकी पूरी ज़िंदगी पे पड़ता है, उसकी इबादत, उसके ताल्लुकात और उसके दिल की कैफियत तक मुतासर होती है। इस्लाम हमें ये सिखाता है कि रिज्क अल्लाह की तरफ से आता है, लेकिन उसे हासिल करने के लिए इंसान को मेहनत, दयानत और सब्र के साथ कोशिश करना पड़ती है। बेहतरीन कमाई वो है जो इंसान अपने हाथों से मेहनत करके हासिल करे। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, और इसका मतलब ये है कि इस्लाम में मेहनत की बहुत कदर है, लेकिन इसके साथ साथ तरीका भी दुरुस्त होना चाहिए। आज के आलमी दौर में अर्निंग्स के बहुत से नए तरीके सामने आए हैं। कारोबार, मुलाजमत, ऑनलाइन काम, फ्रीलांसिंग, सरमायाकारी वगैरह, ये सब जायज़ हो सकते हैं। لیکن شرط یہ ہے کہ ان میں کسی قسم کی دھوکہ دہی، جھوٹ یا ظلم شامل نہ ہو۔ حلال کمائی کے حوالے سے سب سے اہم چیز ہے آنیسٹی۔ اگر کوئی شخص کاروبار میں جھوٹ بولتا ہے، چیز کی حقیقت چھپاتا ہے یا کسٹمر کو دھوکہ دیتا ہے تو اس کی کمائی حلال نہیں رہتی۔ اسی طریقے سے ملازمت میں اگر کوئی شخص اپنی ذمہ داری پوری نہیں کرتا یا کام میں کوتاہی کرتا ہے تو یہ بھی ایک طرح کی بے ایمانی ہے۔ ایک اور بہت اہم مسئلہ سود کا ہے، جو اسلام میں سختی سے منع کیا گیا ہے۔ آج کے مالی نظام میں سود بہت عام ہو چکا ہے۔ بینک لون، کریڈٹ کارڈز، دیگر مالی معاملات ایک مسلمان کے لیے بڑا چیلنج ہے کہ وہ ایسے نظام میں رہتے ہوئے سود سے کیسے بچے۔ اس کے لیے شعور، احتیاط اور متبادل اسلامی طریقوں جیسے اسلامی بینکنگ کا انتخاب ضروری ہے۔ اسی طریقے سے رشوت بھی ایک بہت بڑا گناہ ہے۔ بعض لوگ یہ سمجھتے ہیں کہ سب ہی ایسا کر رہے ہیں اس لیے کوئی بڑی بات نہیں، لیکن اسلام میں یہ سختی سے منع ہے۔ رشوت نہ صرف ایک فرد کو بلکہ پورے معاشرے کو خراب کرتی ہے۔ حلال کمائی کا ایک خوبصورت پہلو یہ ہے کہ اس میں برکت ہوتی ہے۔ ہو سکتا ہے کہ مقدار میں کم ہو، لیکن وہ دل کو سکون دیتی اور زندگی میں آسانی پیدا کرتی۔ اس کے برعکس حرام کمائی بظاہر زیادہ ہو سکتی ہے، لیکن اس میں بے سکونی، پریشانی اور مسائل بڑھ جاتے ہیں۔ آج کے گلوبل ماحول میں بعض اوقات انسان کو ایسے مواقع ملتے ہیں جہاں وہ جلدی فائدہ حاصل کر سکتا ہے، لیکن وہ طریقہ مشکوک یا غلط ہوتا ہے۔ یہاں ایک مومن کا امتحان ہوتا ہے کہ وہ وقتی فائدے کو ترجیح دیتا ہے یا اللہ کی رضا کو۔ حلال کمائی کے لیے صبر بہت ضروری ہے۔ بعض اوقات انسان کو لگتا ہے کہ حلال راستہ مشکل ہے اور اس میں ترقی سست ہے، لیکن حقیقت یہ ہے کہ یہی راستہ دیر پا کامیابی کی طرف لے جاتا ہے۔ اللہ تعالیٰ ایسے لوگوں کے لیے راستے آسان کر دیتے ہیں جو اس پر بھروسہ کرتے ہیں اور حلال کو اختیار کرتے ہیں۔ والدین کے لیے بھی یہ بہت اہم ہے کہ وہ اپنے بچوں کو حلال اور حرام کا فرق سکھائیں۔ اگر بچپن سے یہ شعور دیا جائے کہ ہمیں صرف کمانا اور کھانا ہے تو بڑے ہو کر بھی وہ اسی اصول پر قائم رہتے ہیں۔ اسی طرح ہمیں اپنی نیت کا بھی خیال رکھنا چاہیے۔ اگر ہم اپنی کمائی کو صرف دنیاوی آسائشوں کے لیے نہیں بلکہ اللہ کی رضا، اپنے خاندان کی کفالت اور دوسروں کی مدد کے لیے استعمال کریں تو یہی کمائی ہمارے لیے صدقہ اور عبادت بن جاتی ہے۔ یہ بات سمجھنا ضروری ہے کہ حلال کمائی صرف پیسہ کمانے کا نام نہیں بلکہ ایک پورا نظام زندگی ہے جس میں ایمانداری، انصاف اور اللہ کا خوف شامل ہوتا ہے۔ ایک سچا مومن وہی ہے جو ہر حال میں حلال کو اختیار کرے، چاہے راستہ کتنا ہی مشکل کیوں نہ ہو۔ جب انسان حلال کمائی کو اپنی زندگی کا اصول بنا لیتا ہے تو اس کی زندگی میں سکون، برکت اور اللہ کی مدد شامل ہو جاتی ہے، اور یہی کامیاب حلال طرز زندگی کی پہچان ہے۔ آج کا دور ڈیجیٹل دور ہے۔ موبائل فون، سوشل میڈیا، یوٹیوب، ڈرامے، فلمیں اور دیگر تفریحی ذریعے ہماری روزمرہ زندگی کا لازمی حصہ بن چکے ہیں۔ انسان جاگنے سے لے کر سونے تک کسی نہ کسی اسکرین سے جڑا رہتا ہے۔ ایسے ماحول میں ایک مسلمان کے لیے سمجھنا ضروری ہے کہ وہ میڈیا اور ڈیجیٹل دنیا کو کیسے استعمال کرے تاکہ اس کا طرز زندگی حلال رہے۔ اسلام تفریح کے خلاف نہیں ہے۔ انسان کو ذہنی سکون اور خوشی کی ضرورت ہوتی ہے، اور جائز تفریح اس کا ایک ذریعہ ہو سکتی ہے، لیکن اسلام ہمیں یہ بھی سکھاتا ہے کہ ہر چیز کی ایک حد ہوتی ہے، اور وہ تفریح جو ہمیں اللہ سے دور کرے، گناہ کی طرف لے جائے یا وقت کا ضیاع بن جائے وہ درست نہیں۔ آج کی میڈیا کا سب سے بڑا اثر یہ ہے کہ یہ ہماری سوچ، عادات اور ترجیحات کو آہستہ آہستہ بدل دیتا ہے۔ ہم جو کچھ دیکھتے اور

0: सुनते हैं वो हमारे दिलो दिमाग पर असरअंदाज होता है। अगर इंसान मुसलसल ऐसा मवाद देखे जिसमें बेहयाई, झूठ, जुल्म या गैर इस्लामी इकदार हो तो वो चीजें उसके लिए आम और काबिले कबूल बन जाती हैं। खास तौर पर सोशल मीडिया एक ताकतवर जरिया है, ये हमें दुनिया भर से जोड़ता है, मालूमात फराहम करता है और इजहार राय का मौका देता है। लेकिन इसी के साथ ये फितनों का दरवाजा भी बन सकता है। गैर जरूरी वीडियोस, फजूल मवाद, वक्त का ज़िया और दूसरों की जिंदगियों से मवाजना इंसान के दिल में बेचैनी और हसद पैदा कर सकता है। एक और अहम मसला है वेस्ट ऑफ टाइम। बहुत से लोग घंटों सोशल मीडिया पर स्क्रॉल करते रहते हैं बगैर किसी मकसद के। ये वक्त अगर इल्म हासिल करने, इबादत या किसी मुफीद काम में लगाया जाए तो इंसान की जिंदगी बदल सकती है। एक मोमिन के लिए वक्त कीमती अमानत है जिसका हिसाब देना होगा। इसी तरह मीडिया में दिखाए जाने वाली चीजें अक्सर हकीकत में मुख्तलिफ होती हैं। लोग अपनी जिंदगी का सिर्फ खूबसूरत पहलू दिखाते हैं जिससे देखने वाले को लगता है कि सबकी जिंदगी बहुत मुकम्मल है सिवाय उसके। ये एहसास इंसान को मायूसी और अदम इत्मीनान की तरफ ले जाता है। हलाल दर से जिंदगी का तकाजा यह है कि हम अपने डिजिटल इस्तेमाल में शऊर और एहतियात पैदा करें। हमें ये देखना चाहिए कि हम क्या देख रहे हैं, क्यों देख रहे हैं और इसका हमारी जिंदगी पर क्या असर पड़ रहा है। चंद अहम उसूल जो मुसलमानों को अपनाने चाहिए। कंटेंट सिलेक्शन, हमेशा ऐसा कंटेंट देखें जो मुस्बत हो, इल्म में इजाफा करे या कम से कम गुनाह का सबब ना बने। सोशल मीडिया और तफरी के लिए वक्त मुकर्रर करें ताकि ये हमारी जिंदगी पे हावी ना हो। इस्लाम में निगाह को नीचे रखने का हुक्म दिया गया है। ऑनलाइन दुनिया में भी यही उसूल लागू होता है। डिजिटल प्लेटफॉर्म्स को सिर्फ वक्त गुजारने के लिए नहीं बल्कि सीखने, सिखाने और मुस्बत पैगाम फैलाने के लिए इस्तेमाल करें। एक और अहम पहलू डिजिटल करैक्टर का है। हम ऑनलाइन कैसे बात करते हैं, दूसरों के साथ कैसा रवैया रखते हैं, ये भी हमारे ईमान का हिस्सा है। किसी को ट्रॉल करना, बदतमीजी करना या झूठी मालूमात फैलाना इस्लामी अखलाक के खिलाफ है। वालदेन के लिए भी एक बड़ी जिम्मेदारी है कि वो अपने बच्चों के डिजिटल इस्तेमाल पर नजर रखें, उन्हें मुकम्मल आजादी देने के बजाय रहनुमाई फराहम करें और खुद भी एक अच्छा नमूना बने। ये भी जरूरी है कि हम कभी कभार डिजिटल डिटॉक्स करें, यानी कुछ वक्त के लिए सोशल मीडिया से दूर रहें और अपनी तवज्जो इबादत, खानदान और हकीकी जिंदगी पर मरकूज करें। इससे जहनी सुकून भी मिलता है और इंसान अपनी तरजीहात को दोबारा तरतीब दे सकता है। मीडिया और डिजिटल दुनिया एक टूल है। ये ना मुकम्मल तौर पे अच्छे हैं और ना बुरे। इसका अच्छा या बुरा होना इस बात पर मुनसर है कि हम इसे कैसे इस्तेमाल करते हैं। अगर हम इसे शऊर, एतदाल और इस्लामी उसूलों के मुताबिक इस्तेमाल करें तो ये हमारे लिए इल्म, दावत और बेहतरी का जरिया बन सकता है। लेकिन अगर हम इसमें बह जाएं तो ये हमारे मकसद जिंदगी से दूर भी ले जा सकता है। इसी तवाजुन के साथ एक मुसलमान इस जदीद डिजिटल दुनिया में रहते हुए भी अपना हलाल तर्ज जिंदगी बरकरार रख सकता है। इंसान एक समाजी मखलूक है, वो अकेला नहीं रह सकता बल्कि उसे दूसरों के साथ ताल्लुकात बनाने, मेल जोल रखने और एक माशरे का हिस्सा बनने की जरूरत होती है। इस्लाम हमें समाजी ताल्लुकात को बहुत अहमियत देता है और हमें सिखाता है कि दूसरों के साथ हुस्ने सलूक, एहतराम और इंसाफ के साथ पेश आए। लेकिन आज के इस ग्लोबल दौर में जहां मुख्तलिफ सकाफतें एक दूसरे के साथ घुल मिल रही हैं, एक मुसलमान के लिए ये चैलेंज पैदा हो जाता है कि वो अपने ताल्लुकात को कैसे कायम रखे और साथ ही अपनी इस्लामी शनाख्त को भी बरकरार रखे। سب سے پہلے ہمیں یہ سمجھنا ہوگا کہ اسلام ہمیں دوسروں سے کٹ کر رہنے کا حکم نہیں دیتا، بلکہ ہمیں اچھے تعلقات بنانے، پڑوسیوں کا خیال رکھنے، رشتہ داروں سے جڑے رہنے اور معاشرے میں مثبت کردار ادا کرنے کی ترغیب دیتا ہے۔ ایک مسلمان کو چاہیے کہ وہ اپنے اخلاق اور کردار کے ذریعے دوسروں کے لیے مثال بنے، لیکن اس کے ساتھ ہی ساتھ یہ بھی ضروری ہے کہ ہم اپنے اصولوں پر قائم رہیں۔ بعض اوقات دوستی، تعلقات یا معاشرتی دباؤ کی وجہ سے انسان ایسے کام کرنے لگتا ہے جو اس کے دین کے خلاف ہوتے ہیں۔ یہی وہ مقام ہے جہاں ایک مومن کو سمجھداری اور مضبوطی کا مظاہرہ کرنا ہوتا ہے۔ فرینڈ شپ کا اثر انسان کی زندگی پر بہت گہرا پڑتا ہے۔ کہا جاتا ہے کہ انسان اپنے دوستوں کے دین پر ہوتا ہے۔ اگر ہمارے دوست اچھے، سمجھدار اور مثبت سوچ رکھنے والے ہوں تو وہ ہمیں بھی اچھائی کی طرف لے جاتے ہیں، لیکن اگر دوست ایسے ہوں جو ہمیں غلط راستے کی طرف لے جائیں تو یہ ہمارے ایمان کے لیے خطرہ بن سکتا ہے۔ اسی طرح گیدرنگز بھی ایک اہم پہلو ہے۔ شادی بیاہ، تقریبات، ان سب میں شرکت کرنا فطری ہے، لیکن ہمیں یہ دیکھنا چاہیے کہ وہاں ہو کیا رہا ہے۔ اگر ایسی محفل ہو جہاں بے حیائی ہو، فضول خرچی ہو یا غیر اسلامی سرگرمیاں ہوں تو ایک مسلمان کو وہاں شرکت سے بچنا چاہیے، یا کم از کم اپنے آپ کو ان چیزوں سے دور رکھنا چاہیے۔ گلوبلائزیشن کی وجہ سے کلچرل انفلوئنس بھی بہت بڑھ گئے ہیں۔ ہم مختلف قوموں کے رسم و رواج، تہوار اور طرز زندگی سے متاثر ہوتے ہیں۔ یہاں ایک اہم اصول ہے کہ ہم ہر چیز کو بغیر سوچے سمجھے قبول نہ کریں۔ جو چیزیں ہماری اسلامی اقدار کے مطابق ہوں انہیں اپنانا جا سکتا ہے، لیکن جو چیزیں دین کے خلاف ہوں انہیں چھوڑ دینا چاہیے۔ مثال کے طور پہ بعض تہوار یا روایات ایسی ہوتی ہیں جس کی بنیاد اسلامی تعلیمات سے مختلف ہوتی ہیں، تو ایک مسلمان کو چاہیے کہ وہ اپنی شناخت برقرار رکھے اور صرف اسی چیز کو نہ اپنائے جس پہ یہ ہو کہ سب لوگ ایسا کر رہے ہیں۔ خاص طور پر پیئر پریشر نوجوانوں کے لیے ایک بڑا چیلنج ہے۔ دوستوں کے درمیان مقبول ہونے کی خواہش میں بعض اوقات وہ اپنے اصولوں سے سمجھوتا کر لیتے ہیں، اور سیلف کانفیڈنس یہاں پہ بہت زیادہ ضروری ہے، اس کے ساتھ ہی ایمان بھی۔ انسان کو یقین ہونا چاہیے کہ اللہ کی رضا سب سے زیادہ اہم ہے، نہ کہ لوگوں کی پسند ناپسند۔ اسلام ہمیں توازن سکھاتا ہے، نہ تو ہم دوسروں سے بالکل کٹ جائیں اور نہ ہی ان میں حد سے زیادہ گھل مل جائیں کہ اپنی پہچان کھو دیں۔ ہمیں دوسروں کے ساتھ اچھا برتاؤ کرنا ہے، ان کا احترام کرنا ہے، لیکن اپنے اصولوں پر قائم رہتے ہوئے۔ ایک اور اہم پہلو یہ ہے کہ ہم دوسروں کے لیے آسانی کا ذریعہ بنیں۔ اگر ہم کسی غیر مسلم یا مختلف ثقافت کے شخص کے ساتھ رہتے ہیں تو ہمیں اپنے اخلاق سے اسے متاثر کرنا چاہیے۔ سچائی، دیانتداری، مدد کرنا، نرم رویہ، یہ سب چیزیں ایسی ہیں جو اسلام کی خوبصورتی کو ظاہر کرتی ہیں۔ فیملی ریلیشن شپس بھی بہت اہم ہیں۔ والدین، بہن بھائی اور دیگر رشتہ داروں کے ساتھ اچھا تعلق رکھنا اسلام کا حصہ ہے۔ آج کل مصروف زندگی کی وجہ سے لوگ اپنے خاندان کو وقت نہیں دے پاتے، جس سے فاصلے بڑھ جاتے ہیں۔ ایک حلال طرز زندگی میں یہ بھی شامل ہے کہ ہم اپنے رشتوں کو وقت دیں، انہیں مضبوط بنائیں۔ یہ سمجھنا ضروری ہے کہ سماجی تعلقات ایک آزمائش بھی ہیں اور ایک موقع بھی۔ اگر ہم انہیں صحیح طریقے سے نبھائیں تو یہ ہمارے لیے نیکی کا ذریعہ بن سکتے ہیں، لیکن اگر ہم ان میں بہہ جائیں اور اپنے اصولوں کو چھوڑ دیں تو یہی تعلقات ہمیں نقصان بھی پہنچا سکتے ہیں۔ اس لیے ضروری ہے کہ انسان اپنے رشتوں کو برقرار رکھے، لیکن ساتھ ہی ساتھ ان میں توازن کرنا بھی سیکھے۔ آخر میں بس یہ کہنا ضروری ہے کہ حلال طرز زندگی مشکل نہیں، بلکہ ایک منظم اور پرسکون زندگی کا راستہ ہے۔ جب انسان اللہ کے اصولوں کے مطابق زندگی گزارتا ہے تو اس کے دل کو سکون، اس کی زندگی کو برکت اور اس کے راستے کو آسانی ملتی ہے۔ یہی وہ مکمل تصور ہے جس میں انسان اپنی دنیا بھی سنوارتا ہے اور اپنی آخرت بھی۔ So listeners, ये थी हमारी आज की एपिसोड. उम्मीद करती हूँ आपको अच्छी लगी होगी. इंशाल्लाह ताला नेक्स्ट एपिसोड के साथ दोबारा हाजिर होती हूँ इस्लामिक मॉडर्न लाइफ में. अपना बहुत ख्याल रखिएगा, अपने से वाबस्ता लोगों का ख्याल रखिएगा. मेरी तरफ से अल्लाह हाफिज़ एंड बाय.
1: कोई ऐसी किताब है जो किताबों को समझने में मदद करे, या फिर कोई ऐसा दोस्त जो मस्ती मजाक में ही सही लेकिन लाइफ के लेसन्स भी दे पाए.
2: कस के जूता, कस के बेल्ट, खोस के अंदर अपनी शर्ट, मंजिल को चली सवारी.
1: वेल, ये कोई सुपरफिशियल एड नहीं है, सच्चाई है. क्योंकि FM 107 लेकर आया है एक खास शो फॉर स्टूडेंट्स, द स्टूडेंट्स गाइड. द स्टूडेंट्स गाइड तो सुनिए हर मंडे दोहा वाले कबीर के साथ. कबीर के साथ द स्टूडेंट्स गाइड एंड बी द गाइडिंग लाइट फॉर स्टूडेंट्स. हमारे साथ दोपहर 3:30 से सिर्फ FM 107 पर. दिल से देसी.
3: पेरेंटिंग सिर्फ परवरिश नहीं, ये समझ और प्यार का सफर है. ये शो बात करता है मॉडर्न पेरेंटिंग, रोज के चैलेंजेस और उन फैमिली वैल्यूज की जो बच्चों को बेहतर इंसान बनाती है. सिंपल बातें, रियल एक्सपीरियंसेस और हर वालिदैन के लिए रहनुमाई. पेरेंटिंग को नए अंदाज से समझिए और सुनिए आरजे महविश के साथ पेरेंटिंग जर्नी में एवरी ट्यूसडे मॉर्निंग 10 to 11 AM ओनली ऑन FM 107. दिल से देसी.
4: Anytime, anywhere.
5: Yes, anytime, anywhere.
4: कभी भी और कहीं भी आप सुन सकते हैं FM 107.
6: FM 107.
4: Log into our website urduradio.qa or download the app QMC now.